कहिलेकाहीँ हामीलाई लाग्छ हामीलाई खुसी हुन धेरै कुरा चाहिन्छ, राम्रो घर, राम्रो काम, धेरै पैसा, घुम्न जाने ठाउँ, आफ्ना मान्छेहरूबाट धेरै माया। तर सोचौँ त, यी सबै कुरा हुँदाहुँदै पनि मन अशान्त भयो भने के गर्ने त? अनि कहिलेकाहीँ धेरै कुरा नभए पनि कसैको एउटा मिठो मुस्कान अनि कहिलेकाहीँ ती मायाका साना साना शब्दहरू अनि सानो सानो साथले तपाईँ हाम्रो जीवनलाई सुन्दर बनाइदिन्छ। सायद शान्ति पनि यस्तै हो कि ठुलो कुरा हो जस्तो लाग्दैन, मनलाई हल्का बनाउनको लागि सानो अनुभूति। यो सेप्टेम्बर महिनाको 21 तारिखलाई चाहिँ इन्टरनेसनल डे अफ पीस, अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने गरिन्छ। अब हामीले 21 तारिखको दिनमा मात्र किन, हरेक दिन शान्तिको गुणगान गाउन सक्छौँ, शान्तिलाई आफ्नो जीवनमा ल्याउन सक्छौँ। शान्ति त हाम्रो घरभित्र पनि चाहिन्छ, सम्बन्धभित्र पनि चाहिन्छ, र सबैभन्दा पहिले हाम्रो आफ्नो मनभित्रबाट नै हामीलाई शान्ति चाहिन्छ। त्यही भएर शान्तिको बारेमा जहिले जति बेला पनि कुरा गर्दा पनि हुन्छ र यसलाई जति बेला भए पनि आफ्नो मनलाई शान्त राख्नलाई त अभ्यासै हो। हरेक दिन शान्तिको गुणगान गाए पनि फरक पर्दैन। त तपाईँलाई थुप्रै थुप्रै मायाका साथ निकै नै स्वागत तथा अभिनन्दन गर्दछु। मनको आवाजमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, तपाईँको छेउमा हाजिर छु मन्दिरा। तपाईँको जीवनमा शान्ति होस्, सुख होस्, समृद्धि आओस्, यिनै शुभकामनाका साथ यो असाध्यै सुन्दर गीत।

0: ए मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी। रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: हजुर, यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा भनिदिरा छु, हामी प्रेमको कुरा गर्छौँ, आफ्ना मान्छेलाई धेरै माया गर्छौँ, तर कहिलेकाहीँ त्यही मायामा अधिकार धेरै हुन्छ, अपेक्षा धेरै हुन्छ र रिस पनि धेरै हुन्छ। तर मायामा अधिकार खोज्नु हुँदैन भन्छन् कतिजनाले, अनि कतिजनाले चाहिँ माया भएपछि अधिकार पनि जमाइन्छ पनि भन्छन्। अब दुई खालको मत छ यहाँ, अब दुवै खालका कुरालाई मानिसहरूले स्वीकार गरेका छन्। यसमा अब धेरै नभनौँ। कहिलेकाहीँ चाहिँ के हुन्छ भने, तिमीले मलाई किन बुझेनौ, तिमीले मेरो कुरा किन मानेनौ, मैले यति गरेँ

0: रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS Gorkha Radio।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। अब तपाईँको लागि सानो कथा पनि छ मसँग, तिम्रो खुसीले मेरो खुसी। यो एउटा प्रेमको कथा हो। यसमा के हुन्छ भन्दाखेरि चाहिँ अनु र आकाशको विवाह भएको केही वर्ष भइसकेको हुन्छ, होइन? दुवैको जीवन सामान्य हुन्छ। ठुलो घर थिएन अनि ब्याङ्क ब्यालेन्स पनि त्यति थिएन, तर उनीहरूको घरमा एउटा कुरा चाहिँ प्रशस्तै थियो। त्यो के भन्दाखेरि हाँसो। त्यो हाँसोको चाहिँ कहिले पनि कमी हुँदैन थियो। बिहान आकाश काममा जान्थे, अनु घर सम्हाल्थिन्। आकाशले घरबाट निस्किने बेलामा सधैँ एउटै कुरा भन्थे, आज केही राम्रो भयो भने सबैभन्दा पहिले तिमीलाई सुनाउँछु है। अनु हाँस्दै भन्थिन्, अनि नराम्रो भयो भने नि? आकाश भन्थे, त्यो पनि तिमीलाई नै सुनाउँछु, तिमीलाई सुनाएपछि मेरो पीर व्यथा अलिक कम हुन्छ नि त। उनले त्यति भने अनि दुवैजना मुस्कुराए र आकाश अफिसतिर लागे। यस्तै ससाना कुराहरूमा उनीहरूको प्रेम बाँचिरहेको थियो। यस्तै गरी दिनहरू बितिरहेको थियो अनि एक दिन आकाश कामबाट घर फर्किएपछि अनुले अब श्रीमान आए भनेर ढोका खोलिन्। तर त्यो दिन चाहिँ आकाशको अनुहारमा सधैँको जस्तो मुस्कान थिएन। सायद उनी थाकेका छन् कि भन्ने लाग्यो। उनले केही पनि नभनिकन चिया बनाइन् र उनको छेउमा बसेर बिस्तारै भनिन्, आजको दिन अलि गाह्रो थियो हो। आकाश केही बेर चुप लागे अनि उनले हो भने, आज अफिसमा धेरै कुरा बिग्रियो मेरा कारणले, सायद मैले केही गर्न सक्दिनँ कि। आकाशले यस्तो मनलाई अलिकति बोझिलो पारेर दुखी भएर भने। अनुले उनको हात समातिन् अनि मायालु स्वरमा भनिन्, तिमीले सबै कुरा समाधान गर्नै पर्छ भन्ने छ र? आज थाकेका छौ नि त, आज आराम गर, भोलि फेरि सोचौँला। आकाशले अनुलाई निहालेर हेरे, उनको अनुहारमा हेरे, उनको आँखामा हेरे। अनु, तिमीलाई थाहा छ मलाई तिम्रो सबैभन्दा राम्रो कुरा के लाग्छ, सबैभन्दा तिम्रो के मनपर्छ? अनु हाँसिन्, के? तिमी मेरो जस्तो सुकै समस्या आए पनि समाधान गर्न हतार गर्दिनौ, पहिले मेरो मन शान्त बनाउँछौ। अनुले केही बोलिनन्, उनको कुरा सुनिरहिन्, केवल मुस्कुराइन्। त्यो रात उनीहरू बाहिर गएनन्, महँगो रेस्टुरेन्टमा पनि पसेनन्, कुनै ठुलो योजना पनि बनाएनन्। दुवैजना कौशीमा गए, हावा सिरसिर चलिरहेको थियो, उनीहरूले चिया पिए, पुराना कुराहरू सम्झिए अनि धेरै बेर हाँसे। त्यस दिन आकाशले एउटा कुरा बुझ्यो, प्रेम भनेको सधैँ खुसीको कारण बन्नु मात्र होइन रहेछ। कहिलेकाहीँ दुःखको समयमा पनि शान्त भएर बस्न सक्नु अनि त्यो आफ्नो दुःखलाई पोख्न सक्नु, कसैलाई सुनाउन सक्नु पनि ठुलो कुरा हो र पोख्ने ठाउँ हुनु झन् ठुलो कुरा हो। र आफ्नो दुःख आफ्नो पीर पोखिसकेपछि जो व्यक्तिले सुनिदिएर त्यसको समाधानका लागि तपाईँलाई प्रेरणा दिन्छ भने त्यो झन् ठुलो कुरा भयो। त्यसपछि आकाश र अनुको जीवनमा के हुन्छ त अगाडि म तपाईँलाई बताउँछु यो गीतपछि। साथै बस्नुहोला मनको आवाजमा।

हजुर, मनको आवाजमा अब अनु र आकाशको कथालाई अझ अगाडि बढाऊ। समय बित्दै गयो, केही वर्षपछि अनुले पनि एउटा राम्रो जागिर पाइन्। त्यो जागिर खानलाई चाहिँ उनलाई आफू बसेको सहरभन्दा अर्को सहरमा जानुपर्ने भयो। अब अनु अल्मलिन, जाउँ कि नजाउँ? म गएँ भने अब तिमी एक्लो हुन्छौ, तिमीलाई गाह्रो हुन्छ भनेर आकाशसँग अनुले भनिन्। त्यसपछि आकाशले मुस्कुराउँदै भने, तिमीले मेरो कारणले आफ्नो सपना रोक्नु हुँदैन, तिम्रो आफ्नो करियर हो, तिमीले यसलाई छोड्नु हुँदैन। यति राम्रो जागिर तिमीले पाएकी छौ, तर तिम्रो र मेरो साथ नि, हाम्रो जीवन नि, अनुले भनिन्। हाम्रो जीवन भनेको एउटै ठाउँमा बसेर मात्र बन्ने होइन, एकअर्कालाई सहयोग गरेर, एकअर्काको बारेमा, एकअर्काको सपनालाई बुझेर पनि हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ। आकाशको यस्तो कुरामा अनु केही बेर सोच्न बाध्य भइन्। अनि आकाशले फेरि भने, तिमी खुसी हुन्छौ भने तिम्रो खुसीभन्दा ठुलो अरू के छ र? मेरा लागि तिम्रो खुसी सबैभन्दा ठुलो हो। आकाशको जब यस्तो जवाफ आयो नि, अनुको आँखामा आँसु आयो, तर त्यो दुःखको आँसु थिएन। सायद त्यो दिन आकाशले आफ्नो खुसीभन्दा अनुको खुसीलाई ठुलो मानेका थिए। त्यस क्षणमा उनको आँखाबाट आँसु झरेको थियो। दूरी पनि त बढ्यो नि होइन, सम्बन्धमा व्यस्तता पनि आयो, दुवैजना व्यस्त भए, कहिलेकाहीँ मनमुटाव पनि भयो, झगडा पनि भयो, भनाभन पनि भयो, तर उनीहरूले एउटा नियमलाई कहिले छोडेनन्। त्यो दिन जति व्यस्त भए पनि एकअर्काका लागि केही समय उनीहरूले निकाल्थे। पाँचै मिनट किन नहोस्, दसैँ मिनट किन नहोस्, जुन दिन जति समय पाउँथे उनीहरूले एकअर्काका लागि समय निकाल्थे अनि भन्थे, आज कस्तो भयो, आजको दिन के भयो, यति मात्र भए पनि सोध्थे। तर त्यही कस्तो भयो भित्र धेरै माया लुकेको हुन्थ्यो। वर्षौँ पछि पनि उनीहरूको प्रेम उस्तै थियो, किनकि उनीहरूले प्रेमलाई केवल शब्दमा मात्र होइन, साना साना व्यवहारमा जोगाएका थिए, सानो सानो कुरामा त्यो प्रेमलाई बचाएका थिए। प्रेममा अधिकार भन्दा विश्वास, झगडा बहस भन्दा संवाद कुराकानी, र अपेक्षा भन्दा पनि एकअर्काको लागि आदर सम्मान, यिनै कुराहरूले उनीहरूको जीवनमा खुसी ल्याएको थियो। उनीहरूको घरमा सदैव एउटा कुरा चाहिँ थियो, त्यो के भन्दा शान्ति। जहिले पनि उनीहरू खुसीमा हुन्थे, खुसी हुन साथै झगडा कम हुन साथै प्रेम छल्किहाल्यो। जहाँ प्रेम छ त्यहाँ सुख छ, जहाँ सुख र प्रेम छ त्यहाँ शान्ति अवश्य पनि हुन्छ। यो कथा भन्दा पनि रमाइलो लाग्यो, र व्यवहारमा यदि हामीले यस्तै गरी आफ्नो सम्बन्धलाई बचाउने हो भने त्यहाँ शान्ति, त्यहाँ सुख, त्यहाँ खुसी, त्यहाँ समृद्धि अवश्य।

प्रेम भन्ने शब्द त मन पर्छ, मायालु शब्द हो, अनि सबैजना प्रेम पनि चाहन्छन्। तर आफ्नो तर्फबाट प्रेमलाई बचाउनलाई चाहिँ के गर्ने त भन्दाखेरि कति कुराहरू छन् नि, होइन? जस्तो हामी आफ्नो मान्छेलाई माया गर्छौँ भने

त्यहाँ माया छ भनेर सम्बन्ध राम्रो हुने होइन नि, मायालाई देखाउनु पनि पर्छ के, जताउनु पनि पर्छ। त्यसैले आजदेखि एउटा सानो बानी बसाल्न सक्छौँ कि त, हरेक दिन आफ्नो कुनै प्रिय व्यक्तिलाई साँचो मनले एउटा राम्रो कुरा भनौँ। जस्तो आज तिमीले कस्तो राम्रो काम गर्यौ नि, आज तिमीले मलाई खुसी दिएकोमा तिमीलाई धन्यवाद, तिमी थाकेका छौ होला आराम गर न, वा यस्तै तिमीलाई केही पर्यो भने म छु है चिन्ता नगर। यस्तो साना साना शब्दहरू छन्, चाहे छोराछोरीका लागि हुन्, चाहे आमा बाउका लागि हुन्, चाहे आफ्ना साथीभाइका लागि हुन्, चाहे इष्टमित्रका लागि हुन्, चाहे आफ्नो प्रेमको लागि होस्, म छु है भनिदिनु कति ठुलो कुरा हो। त्यही भएर यी शब्दहरू साना होलान्, तर कहिलेकाहीँ मानिसलाई चाहिएको बेलामा यो ठुलो सहारा बन्छ यो सानो सानो शब्दहरू। त्यसैले कसैलाई आफ्नो बनाउनु छ अथवा कसैलाई सहयोग गर्नु छ भने यस्तै साना साना शब्दहरू आवश्यकता परेका बेलामा यस्ता कुराहरूले सम्बन्धलाई बचाउँछ, प्रेमलाई बचाउँछ, आफ्नो पन जोगाइराख्छ। यस्ता कुराहरू भन्न अप्ठ्यारो पनि नमानु, म छु है तिमीलाई केही पर्यो भने जहिले पनि मलाई सम्झिनु, तिम्रो आड भरोसा बनेर म खडा हुन्छु। यति भन्दाखेरि मान्छे कति निडर भएर निर्धक्क हुन्छ, ओहो मलाई फलानले यस्तो भन्यो, मलाई केही पर्यो भने ऊ छ है भन्ने हामीभित्र पनि एउटा आड भरोसा बाँच्ने गर्दछ। त्यसैले कसैका लागि आड भरोसा बनिदिउँ र कसैको आड भरोसा हामी पनि लिउँ।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ?

0: सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मनको आवाजमा मनको डायरीबाट र सानो कुरा तपाईँका लागि लिएर आएकी छु। हामी सबैलाई केही न केही कुराको अपेक्षा हुन्छ के, कोही के खोजिरह हुन्छन्, कोही के खोजिरह हुन्छन्, कोही के चाहिरह हुन्छन्, कोही केही चाहिरहेका हुन्छन्, होइन? अब सबैलाई केही न केही चिजको आवश्यकता छ, खोजी छ। जस्तो केही चिज पाउने इच्छामा, त्यो चाहनाका लागि हामी कति लगनशील भएर अगाडि बढ्छौँ नि, होइन? त्यो चिज चाहिएको छ नि त। त्यस्तै हरेक चिज मान्छेलाई सुख शान्ति समृद्धि आफ्नो व्यक्तिहरूको माया चाहिन्छ भने त्यसको लागि पनि केही न केही त लगानी गर्नु पर्यो नि, केही न केही कोसिस गर्नु पर्यो नि, केही न केही आफ्नो तर्फबाट प्रयास हुनु पर्यो नि। हो, जीवनमा खुसी हुनलाई पनि यही नै प्रक्रिया हो। जीवनमा धेरै कुरा कमाउँछौँ होला हामीले, पैसा, घर, सम्पत्ति, पहिचान, तर अन्तमा हामीलाई सबैभन्दा धेरै सम्झना आउने कुरा चाहिँ सायद यी होइनन् होला। सम्झना के आउँछ भन्नुहोस् त? आमाले माया गरेको, कोखाई कोखाई भनेर खुवाएको, आमाले हेरविचार गरेको, बुवाले जीवनमा अगाडि बढ्नलाई सिकाएको, निरर हुन सिकाएको साना साना प्रेरणाका कुराहरू, दिदी बहिनीहरूसँगको त्यो हाँसखेल ठट्टा, साथीभाइहरूसँग बेफिक्रीसँग बिताएको समय, आफूलाई मन परेको मान्छेसँग आफूलाई मन परेको मान्छेले आफ्नो हेरविचार गरेको, अनि मायाले एउटा बाचा एउटा वाक्य बोलेको, म छु है तिम्रो साथमा, आफ्ना मान्छेहरूलाई माया छ भनेर म छु है तिम्रो साथमा। त्यसैले यस्तो चिजहरू चाहिँ हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। आफ्नो मान्छेलाई, आफन्तहरूलाई, आफ्नो घरका परिवारलाई, आफ्नो मायालाई आफूले नै माया देखाउनु पर्छ। फोन गर्न मन लागेछ भने फोन गरौँ, भेट्न मन लागेको छ भने भेटौँ, कफी खान मन लागेछ भने सँगै बसेर एक कप कफीको चुस्की लिउँ। माफी माग्नु पर्ने छ कि, किनकि सम्बन्धहरू ठुल्ठुला घटनाले मात्र टुट्ने होइनन्। कहिलेकाहीँ हामीले वास्ता नगर्दा पनि सम्बन्धहरूलाई हाम्रै व्यवहारले टाढा पुर्याउँदछ। प्रेमलाई पनि ठुलो कुरा चाहिँदैन, सानो सानो कुराले नै त्यो हाम्रो प्रेमलाई जीवित राख्दछ। कसैलाई अप्ठ्यारो परेको छ भने दुई चार पैसा सहयोग गर्न सकिन्छ, कसैलाई उपहार दिन सकिन्छ, कसैलाई सुविधै दिन सकिन्छ। कहिलेकाहीँ कसैलाई हाम्रो समयको उपस्थितिको कति भ्यालु हुन्छ समय पनि दिन सक्छौँ। यस्तै हो जीवनमा चाहिएको धेरै धन सम्पत्ति भन्दा पनि यस्ता बहुमूल्य कुराहरू छन्, जुन मूल्य मान्यताका कुराहरू छन्, जुन व्यवहारका कुराहरू छन्, जुन प्रेमका कुराहरू छन्, यी चिजहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याउँछन् हाम्रा लागि।

0: जाँदा जाँदै एउटा कुरा भन्छु ल, प्रेम माग्नुभन्दा पहिले प्रेम दिन सिकौँ, खुसीलाई पर्खनुभन्दा हरेक दिन कसैको जीवनमा अलिकति खुसी छरिदिउँ, त्यो खुसीले आफैलाई पनि खुसी नै फर्काउँछ। शान्त मनले प्रेम गर्न सिकाउँछ, प्रेमले सम्बन्धलाई जोड्न सिकाउँछ र जोडिएका मनहरूले संसारलाई आफ्नो बनाउँछ। तपाईँ जहाँ हुनुहुन्छ आज त्यहाँ
1: रेडियो हो।